يعلم ما تحمل كل أنثى وما تغيظ الأرحام. اور جو کمی کرتے ہیں رحم. تغیظو کا لفظ جو ہے غازہ یغیظ سے ہے, غیظ غیظ الماء. تغیظ الارحام کہتے ہیں رحم کا سکڑنا, کنٹریکشن ہوتی ہے نا یوٹرس میں, کنٹریکٹ کرتے ہیں. اور اس کنٹریکشن میں بعض اوقات کیا ہوتا ہے کہ جو ان کے اندر ہوتا ہے اس کو باہر نکال دیتے ہیں. بچہ بھی تو جب ہی پیدا ہوتا ہے نا, جب یوٹرس کنٹریکٹ کرتا ہے, ان کو بولتے بھی کنٹریکشنز ہیں, ان پینز وغیرہ کو. اب دیکھیں کہ یہ ساری اصطلاحات جو آج میڈیکل سائنس کی ہیں, یہ کئی سو سال پہلے سے قرآن میں موجود ہیں. اور اس وقت معلوم نہیں پھر مفسرین ان کو کس طرح بیان کرتے ہوں گے, لیکن فیکٹس وہاں ہیں, سب اشارے وہاں ہیں. تو فرمایا کہ جو رحم اپنے اندر رکھتے ہیں, جو نکال دیتے ہیں, جو ان کی پرورش ہوتی ہے, بڑھاتے ہیں. آگے آتا ہے نا وما تزداد, اور جو زیادتی ہوتی, جو بڑھوتری ہوتی, جو آپ یوں کہہ سکتے ما تغیظ الارحام وما تزداد, جو کمی بیشی کرتے ہیں, جو کم کر دیتے ہیں اور جو اس کے اندر زیادتی ہو جاتی. اور بعض اوقات کیا ہوتا ہے کہ بچے کے بڑھنے میں کمی ہو جاتی ہے یا زیادتی ہو جاتی ہے. یعنی جو ماں نے اٹھایا اس میں بعض اوقات اعضا سوکھتے چلے جاتے ہیں, پانی کم ہو جاتا ہے. اور اسی طرح بعض اوقات پانچ کی بجائے چھ انگلیاں بڑھ جاتی ہیں. یہ بچوں کو سوکھا کی جو بیماری ہوتی ہے, یہ بھی دراصل ماں کے پیٹ سے ہی شروع ہوتی ہے. بلائٹڈ اووم سے بعض اوقات جب ڈویژن شروع ہوتی ہے تو ایک ہی جو فیٹس ہے اس کے مختلف حصے جس طرح ڈیوائیڈ ہو جاتے ہیں کہ اس کی کوئی پراپر شکل ہی نہیں بن پاتی. اور پھر شکر آتا ہے, اللہ تیرا شکر ہے تو نے صحیح شکل کا بنایا. جس جس کو شکوا ہے نا اللہ پر کہ اس نے اس کی شکل اچھی نہیں بنائی, اس کو یہ ساری شکلیں دیکھ لینی چاہیے. ما تغیظ الارحام و ما تزداد, جو اندر گڑبڑ ہوتی رہتی ہے, کہ صحیح بچہ بننے کی بجائے کچھ کم بن جاتا ہے. بعض اوقات پورا حصہ ایک نہیں بنتا, اور بعض اوقات ایک حصے کے دو دو بن رہے تو دو سر بن رہے ہوتے ہیں یا کچھ اور بن رہا ہوتا ہے. بعض اوقات ایک بھی نہیں بڑھتا, اور بعض اوقات ایک سے زیادہ بھی مادہ اٹھا لیتی ہے. اچھا, غیزہ اس جگہ کو بھی کہتے ہیں جہاں پانی ٹھہر جائے اور زمین اسے اپنے اندر جذب کر لے. اور بچے کی پیدائش کے لیے کیا ہوتا ہے, پانی چاہیے ہوتا ہے نا, وہ ٹھہر جاتا ہے وہاں. کتنی حیرت کی بات ہے نا کہ وہ پانی یوں عام عورت کے چلنے پھرنے میں یا یورین میں باہر نہیں نکل آتا. غیزہ وہ جگہ جہاں پانی ٹھہر جائے, وہ پورا سیک, واٹر سیک جو ہوتا ہے جس میں بچہ فلوٹ کرتا ہے, وہ کون ٹھہراتا ہے وہ پانی وہاں؟ اور پھر کسی موومنٹ سے آپ چلیں پھریں سوئیں بھاگیں دوڑیں, کتنا محفوظ رہتا ہے. وَكُلُّ شَيْءٍ عِنْدَهُ بِمِقْدَارٍ, سبحان اللہ. اور ہر چیز اس کے ہاں ایک اندازے کے ساتھ. آپ دیکھیں کہ مردوں اور عورتوں کا جو ریشو ہے یہ کتنے اندازے سے, ہم تھوڑی پلاننگ کرتے ہیں کہ اتنے اب مرد ہونے چاہیے یا اتنی عورتیں ہونی چاہیے. ایک ہی معاشرے کے اندر وہ تناسب اللہ کی مدد سے برقرار رہتا ہے. بعض اوقات جنگیں ہوتی ہیں, ایک دم مرد ختم ہو جاتے ہیں, اور ہوتا رہا تاریخ میں, اور پھر کچھ عرصے کے بعد وہ پھر بیلنس ہو گیا. یہ کتنی حیرت کی بات ہے. کون کرتا ہے یہ پلاننگ؟ یہ اللہ کرتا ہے. کل شئین عندہ بمقدار. اچھا, انسانوں میں تو ہم فیملی پلاننگ کے ذریعے اور بہت سی تباہ آزمائیوں کے ذریعے چیزیں کم زیادہ کرتے رہتے ہیں. جانوروں میں کون سی فیملی پلاننگ ہوتی ہے؟ پھر ان کی تعداد کو مینٹین رکھنا. بلکہ آپ نے دیکھا ہوگا کہ کئی نسلیں تو بیچاری خود ہی ختم ہو رہی ہیں بغیر فیملی پلاننگ. یعنی جانوروں میں سے رونا رویا جا رہا ہے کہ فلاں چیز کی نسل ختم ہو رہی ہے, فلاں ہو رہی, اور ان کو اتنے لاڈ اور نخروں سے بڑھایا جا رہا ہے, اتنا اتنا خرچ کر کے کہ یہ ختم نہ ہو.
ये अल्लाह की अपनी कुदरत है कि डायनासॉर्स पैदा करे इतने बड़े बड़े और फिर उनको जकाया टोटली खत्म कर दे जमीन से। बाज़ कदम समझते छोटी चीज खत्म हो जाएगी, वो चाहे तो बड़ी बड़ी चीजें खत्म कर दे। कुल्लु शैइन इंदहु बिमिक़दार, क्योंकि अल्लाह को पता था कि एक जमाना आएगा जमीन पे इंसान बढ़ जाएंगे और अगर ये डायनासॉर्स भी उसी रफ्तार से बढ़े तो वो सब निगल जाएंगे। इनको पहले देखे ना, आबादी कम थी तो ऐसे बड़े बड़े जानवर नजर आते होंगे, लोगों के दिल बहलाते होंगे कि कोई चीज चलती फिरती जिंदगी की अलामत तो है, है? और उस वक्त लोगों में दूरबीनें भी नहीं थी तो दूर दूर तक ऐसी चीजें बड़ी बड़ी नजर आए तो पता चलता है हमें खाने को आ रही है कि दूर जा रही है। ये सब अल्लाह की कुदरत है। कुल्लु शैइन इंदहु बिमिक़दार, हर चीज उसके यहाँ एक अंदाजे के साथ है और ये उसकी कुदरत की गवाही है। आलिमुल गैब वश्शहादा, गैब और हाजिर हर एक चीज का जानने वाला है। इतनी खूबसूरत बात है ना, मसलन इस वक्त हमें नहीं पता कि इसके बाहर क्या हो रहा है ना, हमें सिर्फ ये पता है जो इस कमरे में हो रहा है। अल्लाह को ये भी पता है कि इस छत के ऊपर क्या हो रहा है और हमारे नीचे क्या हो रहा है और आगे क्या हो रहा है और पीछे क्या हो रहा है, दाएं क्या हो रहा है, बाएं क्या हो रहा है। ये है आलिमुल गैब वश्शहादा। सामने का भी पता है, पीछे का भी पता है, जाहिर का भी पता है, छुपे का भी पता है। किसी और में ये सिफत नहीं है, किसी में, किसी को नहीं पता कि कल मेरे साथ क्या होने वाला है। अल कबीर, बड़ा है, फिर तसल्ली नहीं होती कह के सिर्फ बड़ा है। अल मुताल, बहुत ही बड़ा है। ताला जिसको हम कहते हैं अल्लाह ताला, बहुत बरतर, बहुत बुजुर्ग। सवा मिनकुम, बराबर है तुम में से। मन असरल कौला, जो छुपा के करे बात, चुपके चुपके बातें करे, पीठ पीछे करे। वमन जहर अभी, और जो सामने करे। अल्लाह को इससे कोई फर्क नहीं पड़ता, वो हर जगह सुन लेता है किसने कहां क्या किया। वमन हुआ मुस्तखफिम बिल्लैल, और जो रात को छुपने वाला है। वह सारिबुम बिन्नहार, और दिन को चलने वाला है। छुपने वाला क्यों कहा, रात को छुपने वाला? आप अगर गौर करें ना, ढेरों ढेर परिंदे रात को छुपने जा रहे होते हैं अपने घोंसलों में या मुख्तलिफ चीजों की आड़ में, दरख्तों में, इधर उधर जाके छुप जाते हैं। आप भी अपने घरों में आके छुप जाते हैं, बाहर नहीं घूमते। वसारे गुम बिन नहार, और अमूमन दिन को एक्टिविटी होती है, सब बाहर फिर रहे होते हैं। सारिब कहते हैं गलियों में फिरने वाले को, सीन रेबे सुरूब, राह में चलने वाले, अपने रुख पे चलने वाला। अगर आप ऊपर से देखें ना बाज़कत किसी गुंजान आबादी को, तो लोग चल रहे होते, आ रहे हैं, जा रहे हैं। अब खुद नहीं आते जाते ना, गाड़ियां आती जाती हैं। सारे वम बिन नहार, यानी अल्लाह के लिए बराबर है। कोई जोर से बोले कि आहिस्ता बोले, कोई रात में कहीं छुपा हुआ हो जाके या दिन में चल रहा हो, उसे कोई फर्क नहीं पड़ता। हमको तो पड़ता है ना, लेकिन उसको नहीं। वाखर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। सुभानक अल्लाहुम्मा व बिहम्दिक नशहदु अल्ला इलाहा इल्ला अंत नस्तगफिरुका व नतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।

0: मेहराबपुर ऐं भरपासे जी अवाम लाइ खुशखबरी पेट्रोल जे खर्च मां जान छॾायो ऐं रोज़ जे खर्च खां बचो A1 ऑटोज पुराणी सिंध बैंक बिल्डिंग मेहराबपुर तां सुपर स्टार इलेक्ट्रिक बाइक खरीद करियो स्पेयर पार्ट्स ऐं माहिर मकेनिक जी सहूलियत पिण मौजूद आहे उन सां गॾु सिंध शादी हाल सां गॾोगॾु A1 ऑटोज थरी रोड मेहराबपुर में ब्रांच 2 ते मेट्रो इलेक्ट्रिक बाइक इलेक्ट्रिक रिक्शा पेट्रोल लोडर रिक्शा ऐं CNG रिक्शा पिण दस्तियाब आहिनि رابطے لائے ملک خوشی محمد 0302-3295-894 این فیس محمد پہیار 0300-311-8956 A1 آٹوز مہراپور نالو آہی اعتماد جو
1: خوشخبری جرمن ہومیوپیتھک کلینک سامو ودن بوٹا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور کراچی اسلام آباد جو مشہور ڈاکٹر منظور حسین میمون MA DHMS سندھ RHMP اسلام آباد ہومیوپیتھک کنسلٹنٹ اینڈ فیملی فزیشن سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ ہر اربع خمیس جمعے چھنچھر آچر

0: رش هلندو رہے مہنجو
1: मेहराबपुर भरपासे की आवाम लाए खुश खबरी पेट्रोल के खर्च में जान छो रोज के खर्च का बचो A1 आटोज पुरानी सिंध बैंक बिल्डिंग मेहराबपुर ता सुपर स्टार इलेक्ट्रिक बाइक खरीद करो स्पेयर पार्ट्स माहिर मकेनिक की सहूलत पिण मौजूद है उन सा गड सिंध शादी हाल से गडो गड A1 आटोज थरी रोड मेहराबपुर में ब्रांच 2 ते मेट्रो इलेक्ट्रिक बाइक इलेक्ट्रिक रिक्शा पेट्रोल लोडर रक्षा CNG रिक्शा पिण दस्तियाब आन رابطے لائے ملک خوشی محمد 0302-3295-894 این فیس محمد پہیار 0300-311-8956 A1 آٹوز مہراپر نالو آہی اعتماد جو
2: خوشخبری جرمن ہومیوپیتھی کلینک سامو ودن پوٹا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور کراچی اسلام آباد جو مشہور ڈاکٹر منظور حسین میمون ایم اے ڈی ایچ ایم ایس سندھ آر ایچ ایم پی اسلام آباد ہومیوپیتھی کنسلٹنٹ اینڈ فیملی فزیشن سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ ہر اربع خمیس جمعے چھنچھر آچر

0: रतोदेरो में हथियारबंदनि जी दुकान ते फायरिंग, 5 ॼणा क़त्ल, मारिजी वियलनि में पीउ ऐं संदसि 2 पुट शामिल। फौतियुनि में रजब गांगरो, संदसि 2 पुट रियाज़ ऐं क़ुर्बान गांगरो शामिल। बिलावल गांगरो ऐं वाटवड़ू अब्दुल्ला बिरोही बि गोलियुनि जो खाज बणिजी विया। पुलिस जो चवणु आहे त गांगरा बिरादरी जो मुख़्तलिफ़ बिरादरनि सां तकरार हलंदड़ आहे। गांगरा बिरादरी जी मारिजी वियल 4 ॼणनि जो तालुक़ु रतोदेरो भर सां ॿुधायो पियो वञे ऐं मक़तूल पाण में वेझा अज़ीज़ आहिनि। वधीक जाच जारी आहे। सिक्योरिटी फोर्सिस जूं केपी ऐं बलोचिस्तान में कार्रवायूं, 11 दहशतगर्द मारिजी विया। सिक्योरिटी ज़रियुनि मूजिबि ॾखिण वज़ीरिस्तान में ख़ारजी दहशतगर्दनि जे थाकनि खे निशानो बणायो वियो, जंहिं दौरान 5 दहशतगर्द मारिजी विया। बलोचिस्तान जे माशकेल में पुलिस चौकीअ ते हमले बाद फ़रार थींदड़ 6 दहशतगर्दनि खे बि मारियो वियो। सिंध हुकूमत कराची जी शहरनि खे बहितर बुनियादी सहूलियतूं फराहम करण लाइ अमली क़दम खणी रही आहे। ग्रेटर कराची सीवरेज प्लान S3 तहत ट्रीटमेंट प्लांट 1 जो फॉल थियणु सीवरेज निज़ाम में अहम अॻभराई आहे। सीनियर सूबाई वज़ीर शर्जील महमूद चयो त TP1 जी सलाहियत खे 51 मिलियन गेलन रोज़ानो मां वधाए 100 मिलियन गेलन रोज़ानो करण जो मनसूबो आहे। प्लांट खे फौरी फॉल करण लाइ सिंध हुकूमत पारां सानवी सतह जी ट्रीटमेंट लाइ 5 अरब रुपया रखिया विया आहिनि। सिंध जे वकीलनि सूबे जे इम्कानी विरहाङे खे रद्द करे छॾियो। सिंध जी वहदत ते इम्कानी वार ख़िलाफ़ मुतहद थी।
1: शादी के बाद पहली बार ससुराल आए हो, गिल्ट लिए बगैर कैसे जा सकते हो
2: बेटा?
3: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज,
4: brought to you by सुपर वाइट ऑयल फ्री ब्यूटी क्रीम, मुनफरिद और जदीद फॉर्मुलेशन के साथ आपको गोरा बनाए। सुपर वाइट ऑयल फ्री ब्यूटी क्रीम के नेचुरल मिनरल्स जो दे बिना चिप चिप के चेहरे पर निखार सिर्फ चंद दिनों में। अब प्रोडक्ट बाय अक्सा कॉस्मेटिक्स पाकिस्तान।
5: मेहरान आयरन स्टोर हालानी, होलसेल डिपो, अ नेम टू बी ट्रस्टेड।
6: सरिया गार्डर टीयर एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौंक सीमेंट रेती क्रेश ऐं रंग वगैरह बाजार का बारिया दस्तियाब आहिन।
5: हाणे अचो मेहरान आयरन स्टोर नज़्द बलोच पेट्रोल पंप नेशनल हाईवे हालानी।
6: राब्ते लाइ प्रोप्राइटर गुलाम नबी मुगल 03003204372 ऐं 02424601000।
7: इरशाद ऑटोस ऐं होंडा शोरूम मेहराबर, होंडा मोटरसाइकिल जो पुर एतमाद ऐं बा अख़्तियार इदारो इरशाद ऑटोस ऐं होंडा शोरूम मेहराबर। नईं मोटरसाइकिल जी सेल कंपनीअ जे मुक़रर कयल रेट ते दस्तियाब आहे। सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे। होंडा कंपनी تمام جینین اسپیئر پارٹس خصوصی رعایت تے موجود۔ ارشاد آٹوز تے پینجی ہونڈا موٹر سائیکل جی کرایو ٹریننگ کمپیوٹرائی نظریے جہ میں ملے تھی موٹر سائیکل جی کارکردگی تمام بہتر۔ فیول ایڈجسٹمنٹ RPM جی ایڈجسٹمنٹ کمپیوٹرائز جاپانی مشین ذریعے کئی ونی تھی۔ ہانڈا جے کوالیفائیڈ ٹیکنیشن جی زیر نگرانی۔ ارشاد آٹوز ہالانی روڈ مہراپر، رابطے دے لائے 03201800003।
8: فارورڈ کالج آف ایجوکیشن خیرپور میں بیڈ 1.5 سال بیڈ 2.5 سال جو داخلاؤں شروع تھی ویوں آہن۔ جے کڈیں تواں جو خواب استاد بنجن آہے تہ بہترین موکیو ہتھن ماں نہ ونیایو۔ ہانی سندھ حکومت جے تعلیم شعبے سا لاگا پل کیترن ای نوکرن لائے بیڈ ڈگری لازمی بنجی رہی آہے۔ تیں کرے اجو ہی داخلہ وٹھو، پانجے ٹیچنگ کیریئر کے مضبوط بنیاد دیو۔ سندھ جے کہیں بھی شہر یا ضلعے سا واسطو ہوجے تواں آسانی سا داخلہ وٹھی سگو تھا۔ اساں وٹ موجود آہن ایئر کنڈیشن کلاس رومز، ہائی اسپیڈ وائی فائی، تجربے کار ایں سینئر فیکلٹی، معیاری تعلیمی ماحول۔ خاص آفر محدود وقت لائے آہے، تیں کرے اجو ہی رابطو کریو۔ آن لائن اپلائی لائے forwardcollege.pk، ودھیک جان لائے 03042827274۔ آفس ٹائم صبح 9 to 5 PM تائیں۔ ایڈریس گلشن یاسین کالونی، تاج پیٹرولیم سروس جے سامو، واپڑا کالونی، خیرپور۔ اجو ہی داخلہ وٹھو، پنجے مستقبل کے محفوظ بنایو ایں ایک کامیاب استاد بنجن نا پہلو قدم ودھایو۔